0: It's 2:15 p.m.
1: This time check is brought to you by
2: D Skin Beauty Cream, Asli Glow Har Niya Josho, a product by Biocon International Pakistan.
3: دریائے سندھ کی لہروں کے سنگ رواں دواں، یہ ہے محبت و یکجہتی کا پیغام یہاں وہاں، جی ایف ایم 88 نیٹ ورک، سندھ کی آواز۔ ماتلی کے ہو تو آواز بھی ماتلی کی ہے،
4: سنتے رہو جی ایف ایم 90.4۔
5: اوکے جناب، تو یہاں پر ہم آ چکے ہیں پروگرام کے دوسرے گھنٹے میں۔ اگر آپ لوگوں نے ابھی ابھی سنا ہے سٹارٹ کیا، یا پھر اگر آپ سٹارٹنگ سے لے کر ہمارے ساتھ موجود ہیں، تو آپ کو ویلکم اینڈ خوش آمدید کہا جاتا ہے۔ آپ کی محبت اور سماعتوں اور چاہتوں کا بے حد والا شکریہ۔ اوکے جی، سو میں نے آج کے پروگرام میں آپ لوگوں سے سوال پوچھا کہ آپ مجھے بتائیں گے، کیا کبھی آپ لوگوں نے ایسا کیا کہ آپ کسی کو جانتے ہیں لیکن آپ نے اسے جاننے سے جو ہے نا وہ انکار کر دیا کہ بھائی چھوڑو جانے دو اسے، میں تو نہیں جانتا۔ ایسا ہوتا ہے بہت مرتبہ، کچھ لوگ جان پوچھ کر کرتے، کچھ لوگ ایسا ہوتا ہے کہ بس وہ ایسے اگنور کرتے ہیں۔ چلیں اب یہ ٹھیک ہے یا پھر نہیں اس کے اوپر تو خیر بات کریں گے، لیکن ساتھ ساتھ اگر آپ ہمیں جوائن کر رہے ہیں تو آپ ہمیں 888 فیس بک پر جو ہے نا وہ جوائن کر رہے ہیں، میسج کر رہے ہیں، کامنٹ کر رہے ہیں۔ ابھی جو ہے نا وہ سیگمنٹ اسٹارٹ ہوگا جی کالرز والوں کے لیے، یعنی کہ ہم کچھ کالز جو ہے نا وہ پک کریں گے، اور جو کالرز ہمارے شو کا حصہ بننا چاہتے ہیں تو ان کو بھی پروگرام میں ایڈ رکھیں گے۔ لیکن اس سے پہلے جو بات ہے وہ یہ کہ آپ لوگوں کو ڈی اسکن بیوٹی کریم کے بارے میں تھوڑا سا بتاتے چلوں۔ تو ڈی اسکن بیوٹی کریم کے بارے میں جانا بھی آپ لوگوں کے لیے بہت زیادہ والا ضروری ہے۔ تو ڈی اسکن بیوٹی کریم اگر آپ استعمال کرنا چاہتے ہیں تو ڈی اسکن بیوٹی کریم آپ کو ایزیلی کہیں سے بھی مل جائے گی، نہیں مل رہی تو سیم نمبر ہے جس کے اوپر آپ رابطہ کر کے اپنے قریبی جنرل اسٹورز پر اویلیبل کرائیں گے، نمبر ہے 0315-7995. اوکے جناب، سو یہ نمبر آپ ڈائل کر کے اپنے قریبی جنرل اسٹورز پر اویلیبل کرائیے اور ڈی اسکن بیوٹی کریم استعمال کر کے اسے فائدہ اٹھائیے، کیونکہ ڈی اسکن بیوٹی کریم جب آپ استعمال کریں گے تو آپ لوگوں کو پتہ چل جائے گا کہ آپ کتنا اچھا پروڈکٹ استعمال کریں۔ یہ تو شاید وہ لوگ جانتے ہی نہیں جن کو یہ پتہ ہی نہیں کہ بھائی ڈی اسکن بیوٹی کریم کتنی اچھی کریم ہے۔ آپ صرف سن رہے ہیں، بھائی آپ جب استعمال کریں گے تو آپ لوگوں کو پتہ چلے گا کہ واقعی آپ کتنا اچھا پروڈکٹ استعمال کر رہے ہیں۔ تو ڈی اسکن بیوٹی کریم جو کہ وائٹامن ای بیٹس اور مائکرو بیٹس فارمولیشن سے تیار کی گئی ہے، آپ لوگوں کی اسکن کو وائٹ کرتی ہے، گورا بناتی ہے، اور وہ بھی صرف اور صرف 2 راتوں کے استعمال سے۔ کیا بات ہے، کیا بات ہے، مطلب صرف 2 راتیں اگر آپ استعمال کرتے ہیں تو آپ لوگوں کے چہرے کی اسکن جو ہے وہ خوبصورت ہو جاتی ہے۔ بنا کسی کیمیکل کے تیار کیا گیا یہ پروڈکٹ، اور مزے کی بات کہ ڈاکٹرز کی نگرانی کے اندر یہ پروڈکٹ تیار کیا گیا ہے۔ تو یہ چیز بھی نہیں، آپ گھبرا نہیں پائیں گے کہ بھائی اگر ہم جو ہے نا استعمال کریں گے تو کیا پتا ہماری اسکن خراب ہو جائے، ایسا کوئی سی نہیں ہوگا۔ اگر آپ کی اسکن سینسیٹیو ہے تب بھی آپ استعمال کر سکتے ہیں، اگر آپ کی اسکن نارمل ہو، کمبینیشن ٹائپ ہو، کسی بھی طرح کی ہو، آپ بے فکر ہو کر لگا کر سکتے ہیں جی ڈی اسکن بیوٹی کریم۔ اور ڈی اسکن بیوٹی کریم صرف 2 راتوں کے استعمال سے آپ کو رزلٹ دیتی ہے۔ اور اگر آپ کے چہرے پر ڈارک سرکلز ہوں یا پھر آپ کے چہرے پر کتنے سارے مسئلے ہیں وہ سارے ختم ہو جائیں گے جب آپ ڈی اسکن بیوٹی کریم کا استعمال کریں گے۔ اوکے جی، اس کے ساتھ ساتھ ڈی اسکن بیوٹی کریم اکیلی نہیں ہے جی، اس کے ساتھ ہم آپ لوگوں کے لیے ڈی اسکن فیس واش بھی لے کر آئے ہیں۔ اور ڈی اسکن فیس واش اگر آپ استعمال کرنا چاہتے ہیں تو بہت اچھی بات ہے، لگائیے جی ڈی اسکن فیس واش، جو کہ ہائلورونک ایسڈ سیرم سے تیار کیا گیا ہے، جس کا فارمولا اتنا زبردست ہے کہ جو کہ آپ کی اسکن کے اندر تک جا کر آپ کے چہرے کی اسکن کو ہائیڈریٹ رکھتا ہے، آپ کے چہرے کی اسکن کو جو ہے نا وہ کلین کرتا ہے، آپ کے چہرے کی اسکن کو جو ہے نا وہ اتنا لونگ پیارا بنا دیتا ہے کہ آپ خود ہی کہتے ہیں کہ ہماری اسکن اتنی بیبی ٹائپ ہو گئی ہے، اور آپ کی جو اسکن ہے نا وہ اتنی سافٹی سافٹی لگے گی آپ کو کہ آپ خود ہی کہیں گے کہ ہم جو ہے نا اب تو ہمارا جیون دھنے ہو چکا ہے، کیونکہ آپ ڈی اسکن بیوٹی کریم کا فیس واش اور ڈی اسکن بیوٹی کریم لگا رہے ہیں۔ یہ بہت ہی لائٹ ویٹڈ فارمولے کے ساتھ تیار کیا گیا، اس کے اندر وائٹامن ای بیٹس ہیں، مائکرو بیٹس فارمولیشن ہے، تو آپ ٹرائی کر کے دیکھیے گا۔ فیس واش جو ہے یہ آپ دن میں 2 سے 3 مرتبہ استعمال کیجیے گا، باقی ڈی اسکن بیوٹی کریم جو ہے یہ نائٹ کریم ہے، اسے آپ رات کے ٹائم لگائیے گا۔ اوکے جی، سو لگانے کے طریقہ کار بالکل یہی ہیں کہ آپ اپنا فیس واش کریں گے ڈی اسکن فیس واش سے، اس کے بعد آپ رات کے ٹائم ڈی اسکن جو بیوٹی کریم ہے نا وہ اپنے چہرے پر اپلائی کر دیں گے۔ بس آپ دیکھیں گے استعمال کرنے کے بعد صرف 2 راتیں آپ لگائیے، آپ کو بہت سے بھی بہت اچھے ریزلٹس مل جائیں گے۔ لڑکے لڑکیاں سبھی لگائیں گے، آل اسکن ٹائپ کے لیے ہے، تو لگاتے جائیے، خوبصورتیاں حاصل کرتے جائیے اور خوبصورت ہوتے جائیے۔ اسی کے ساتھ ساتھ یہاں پر کالنگ والا سیگمنٹ اسٹارٹ کرتے ہیں، کال کرنا چاہتے ہیں جناب ہمارے پروگرام میں تو کالنگ نمبر ہے 0332-1322-888۔ ओके सो फर्स्ट कॉल हमारे प्रोग्राम में आ रही है, देखते हैं कि यहाँ पर फर्स्ट कॉलर कौन हमारे साथ मौजूद है। हेलो अस्सलाम वालेकुम।
6: वालेकुम अस्सलाम, मेरी क्या हाल है?
5: अल्हम्दुलिल्लाह ठीक, कौन हमारे साथ मौजूद है?
6: खैर खैर, दिलावर हसन सलामी।
5: ओके क्या हाल है भाई आपके, ठीक ठाक है?
6: अच्छा
5: प्रोग्राम ॿुधो पिया असांजो। अच्छा मूंखे ॿुधायो प्रोग्राम जो नालो, अचे थो तव्हांखे कहिड़ो प्रोग्राम ॿुधो पिया?
6: वाइट आइसक्रीम।
5: वाह वाह वाह वाह, इहो ॿुधायो त तव्हां इस्तेमालु कई आहे या सोचो था त असां वठी ईंदासीं? चलो वठी अचिजो। ऐं कहिड़ो प्रोडक्ट लॻाईंदा, नाइट क्रीम हणंदा या साबुण या फेयरनेस क्रीम? चलो इहो त ज़बरदस्त आहे, ज़रूर तव्हां ट्राए करे ॾिसजो। ऐं टॉपिक ते छा चवंदा? चलो सही आहे, कहिड़नि दोस्तनि खे यादि कंदा? जी जी जी जी ओके थैंक यू सो मच। प्यारे भाजी कॉल हुई असांजे प्रोग्राम में, ऐं बिल्कुल हू असांजो प्रोग्राम ॿुधंदा आहिनि, हुननि खे नालो बि ख़बर हुयो। इन्हनि माण्हुनि मां अंदाज़ो थींदो आहे जेके प्रोग्राम जो नालो ॿुधाईंदा आहिनि त ख़बर हूंदी आहे त हीउ माण्हू प्रोग्राम ॿुधंदो आहे। जिन खे नालो न ईंदो आहे न, बसि उहे हो माण्हू हूंदा आहिनि, बाबा बसि प्रोग्राम हले थो, कॉलिंग वठे थी, यदी हा कॉल कर। सो अगरि तव्हां प्रोग्राम ॿुधी करे पोइ प्रोग्राम में कॉल कयो था त इहा हिकिड़ी सुठी ॻाल्हि हूंदी आहे ऐं इहे सुठा मेनर्स हूंदा आहिनि। हुन खां अलावा कॉलिंग नंबर आहे 0332-1322-88, तव्हां बि कॉल करे सघो था। नेक्स्ट कॉल अचे थी, ॾिसूं कहिड़े सां गॾु मौजूदु आहे। हैलो अस्सलाम वालेकुम। ओके राशिद, क्या हाल है आपके, ठीक ठाक है?
7: बिल्कुल एकदम
5: अल्हम्दुलिल्लाह, मैं ठीक, मजे में। आपकी दुआ के साथ साथ मुझे बताएं कि प्रोग्राम सुन रहे हैं आप?
7: हाँ बिल्कुल, प्रोग्राम आपका रेगुलर से बना के सुनता हूँ और मैसेज तो कभी कभी करता हूँ, लेकिन सुनता रेगुलर ही हूँ आपका प्रोग्राम है।
5: चलें ये बड़ी अच्छी बात है, मुझे बताएं आज भी आप सुन रहे हैं मेरा शो?
7: हाँ बिल्कुल सुन रहा हूँ।
5: टॉपिक के ऊपर आप क्या कहने वाले हैं आज का, जो टॉपिक मैंने पूछा है?
7: सच्ची बताऊं टॉपिक बना, उस टाइम मैं कॉल आगे टॉपिक नहीं सुना, मैंने
5: टॉपिक नहीं सुना। चलिए मुझे ये बताएं कि आप जो प्रोग्राम में आपको डेली में प्रोडक्ट बताती हूँ वो कौन सा लगाने का इरादा है या लगा रहे हैं, बताएं जरा।
7: नहीं बिल्कुल, आपने जो बताया बताया, मैंने कभी यूज नहीं कर रहा, लेकिन आप इतनी तारीफ कर रही है तो अच्छा जरूर होगा, इसलिए मैंने यानी कि एक ऐड कर लिया है कि
5: लगाऊंगा
7: जो है ना
5: ये जबरदस्त, ये बहुत अच्छा प्रोडक्ट है, आप लगाएंगे ना तो खुद ही कहेंगे कि सिद्राबाजी बिल्कुल सही कह रही थी।
7: इंशाल्लाह लगाऊंगा और आपको जल्दी इसके बारे में बताऊंगा।
5: चलिए जबरदस्त जबरदस्त, और बताएं क्या कहना चाहेंगे?
7: बस मुझे ना कोई भी यानी कि सिंधी शौक मास्टर मंजूर की आवाज में कोई भी सुना दो अपनी पसंद से तो अच्छा रहेगा।
5: मास्टर मंजूर का गाना वैसे ही लिस्ट में मौजूद है, आप लाजमी सुनेंगे। चले थैंक यू सो मच राशिद भाई, हमारे साथ मौजूद मेहरापुर से, हमारा शो सुनते हैं, बड़ी अच्छी हमारे लिसनर हैं, कभी मैसेज करते हैं कभी कॉल करते हैं लेकिन प्रोग्राम डेली सुनते हैं। ओके जी आपकी ये मोहब्बतें हैं, और अगर आप कॉल करना चाहते हैं तो कॉलिंग नंबर है 0332-1322-88। नेक्स्ट कॉल देखते हैं, नेक्स्ट कॉलर कौन हमारे साथ मौजूद है। हेलो अस्सलाम वालेकुम। ओके जुल्फकार भा, ठीक आयो? अच्छा प्रोग्राम ॿुधो पिया? अच्छा अच्छा, मूंखे इहो ॿुधायो त प्रोग्राम जो नालो छा
7: आहे?
5: वाह वाह वाह वाह, इस्तेमालु कयो पिया?
7: साबुण आहे।
5: अच्छा साबुण आहे,
7: साबुण मिले कोन थो,
5: मिले नथो, त जेको नंबर ॿुधाईंदा आहियो प्रोग्राम में हिते हिकु दफ़ा तव्हां कॉल करे ॾिसजो, हुननि खे चओ त बाबा हिते नथो मिले ही प्रोडक्ट। चलो ऐं मूंखे ॿुधायो त टॉपिक ॿुधो था अॼु प्रोग्राम जो, उन ते छा चवंदा? सही, कहिड़नि दोस्तनि खे यादि कंदा? थैंक यू, मोहबतूं आहिनि प्यारनि भाउनि जूं, ऐं ज़ुल्फ़कार भा तव्हां सां गॾु मौजूदु आहियो, थैंक यू सो मच जी, इलाही सुठो लॻो प्यारे भाउ सां ॻाल्हाए। मतिलब इहो मां नोटिस कई आहे हिकिड़ी ॻाल्हि, हिकिड़े ॾींहुं प्रोग्राम में सही कॉल्स अचनि थियूं, ॿिए ॾींहुं वरी सही न थियूं अचनि, माना अॼु सही अचनि थियूं न सुभाणे कॉल्स न वठंदासीं सही। थोड़ी हेरा फेरी कंदासीं ॾिसूं पोइ मसलो सही थिए थो या न. चलो नेक्स्ट कॉल जी तरफ़ अचूं था. ऐं कॉलिंग नंबर आहे 0332-1322-8. हलो अस्सलाम वालेकुम.
6: वालेकुम अस्सलाम.
5: केरु मौजूदु आहे? झंडो वरी वारो भाउ हूंदो न, अलाह धड़का ॾींदी. झंडो वरी वारो भाउ आहे. झंडो मरी वारो न आहे? शुक्र आहे, शुक्र
6: आहे. झंडो मरी वारो कोन्हे.
5: चलो सुठी ॻाल्हि आहे. प्रोग्राम ॿुधो पिया प्यारा भाउ. अच्छा, मूंखे ॿुधायो नालो छा आहे मुंहिंजे प्रोग्राम जो? वाह वाह, नालो ॿुधायो हिन प्रोग्राम जो. वाह वाह वाह वाह, इस्तेमालु कई अथव वाइट एश ब्यूटी क्रीम?
6: अॼु अञा मां न वरितो आहे, कूड़ मूंखां थींदो ई न आहे.
5: कूड़ ॻाल्हाइजे बि न, कूड़ ॻाल्हाइजे बि न.
6: बिल्कुलु मचार मां वठणु वेंदुमि.
5: चलो सही आहे. कहिड़नि दोस्तनि खे यादि कंदव?
6: दोस्तनि खे न, इहे दिल आपका हवा इन सॉन्ग रूप में कीजिएगा.
5: चलो मां हलाइण जी कोशिश. चलो चलो मां हलाइण जी कोशिश कयां थी. थैंक यू सो मच तव्हां प्रोग्राम में कॉल कई प्यारा भाउ. ॾाढो सुठो ॻाल्हाइण आहे माशाल्लाह तव्हांजो. ईअं हमेशह ख़ुशि रहो. ऐं कॉलिंग नंबर आहे 0332-1322-8. नेक्स्ट कॉल. हैलो अस्सलाम वालेकुम. केरु असां सां गॾु मौजूदु
6: आहे?
5: कौन? आवाज़ कटे थो.
6: हसीब,
5: किथां कॉल कई
6: आहे?
5: लाड़काणी खां. प्रोग्राम ॿुधंदा हसीब असांजो? अच्छा हसीब, नालो इलाही माशाल्लाह सुठो आहे तव्हांजो. मूंखे ॿुधायो त असांजे प्रोग्राम जो नालो अचे थो तव्हांखे? जी ओके, इस्तेमालु करे ॾिठी अथव या सिर्फ़ु ॿुधो था? चलो इस्तेमालु कंदा आहियो, कीअं लॻी
6: आहे?
5: वाह वाह, माना वणी नी? वाह वाह वाह वाह, कहिड़नि दोस्तनि खे यादि कंदो हसीब? चलो थैंक यू सो मच तव्हां प्रोग्राम में कॉल कई माशाल्लाह. अलाए छा थियो. चलो उन खां अलावा नेक्स्ट कॉल जी तरफ़ अचूं था. कॉलिंग नंबर आहे 0332-1322-8. हलो अस्सलाम वालेकुम. वालेकुम अस्सलाम, केरु मौजूदु
6: आहे?
5: अयाज़ भाउ, छा ख़ुशि आहियो? अलहमदुल्ला, मज़े में. प्रोग्राम ॿुधो पिया अयाज़
6: भाउ?
5: कहिड़ो प्रोग्राम आहे, नालो त ॿुधाइजो. कहिड़ो? वाह वाह वाह वाह, डी स्किन ब्यूटी क्रीम. सभु वाइट एश पिया कनि. पहिरियों माण्हू जेको जंहिं डी स्किन कयो आहे. इहो मोहबतूं आहिनि तव्हां भाइरनि जूं. इहे तव्हांजी सिकाए जे अञा ताईं असां हलंदा अचूं था. अच्छा मूंखे ॿुधायो त तव्हां कहिड़नि दोस्तनि खे यादि कंदा? थैंक यू सो मच प्यारा भाउ. अयाज़ तव्हां प्रोग्राम में कॉल कई, इलाही सुठो लॻो तव्हां सां ॻाल्हाए. ऐं कॉलिंग नंबर आहे 0332-1322-8. सभु डबल आहिनि बाबा. हुन खां अलावा हीअ वरी कॉल वठूं था, ॾिसूं त केरु कॉलर असां सां गॾु मौजूदु आहे. हैलो अस्सलाम वालेकुम. खालिक भाउ जी कॉल लॻी वई आहे. छा हाल आहे खालिक भाउ, ख़ुशि आहियो? मां सफ़ा मज़े में आहियां. प्रोग्राम ॿुधो पिया? वाह वाह वाह वाह, बिल्कुलु तव्हांजा मैसेज मूंखे मिलंदा आहिनि. मूंखे ॿुधायो त तव्हां ही प्रोडक्ट लॻायो था जेकी मां ॿुधायांव थी? वाह वाह वाह वाह, दिल ख़ुशि करे छॾियो अला तव्हां मुंहिंजी. अच्छा जी जी, मैसेज अञा न पढ़ियो आहे तव्हांजो शायदि, अलाए पढ़ी छॾियो. बिल्कुलु फर्ज़ाना परवीन, तव्हांजे लाइ हलायूं था. तव्हां माशाल्लाह अचे प्रोग्राम में इलाही सुठी सुठियूं ॻाल्हियूं कयूं आहिनि. ऐं कहिड़नि दोस्तनि खे यादि कंदा? چلو تھینک یو سو مچ. تھینک یو پیارا بھا پروگرام میں تمہاں کال کئی ماشاء اللہ جدی کال لگندی سبنی مانن جی جدی وری سموتھلی کال ہلندی تو پو واقعی مطلب مزو ایندو آئے کالر سا گالائن میں بھی جدی وری تھوڑو آواز میں جکو نا تھوڑو مزو نہ ہوندو تو پو دل چوندی تو کالز بس نہ وٹوں. سو یو ڈن تھیو تو زبانی نہ وٹندا سی ایک ڈی چڑے بے ڈی وٹندا سی ٹھیک ہے. سو بلال کیا کہتے ہیں سدرا مسکان جو مزہ لوگوں کو جان